مان لیں تو سوپڑ کس طرح ہے؟ تو ادھر ادھر کریں دیا جی ادھر کمان دیا سکھ پانی اسی ادھر کی طرح ہے اپنی طرح نے سکھا نہیں چڑے دور میرے چل کے گرو کی اصل پر سربت مائی مائی ماں گرو کی گوشت میں یہ تو ادم کئی کہنا جی یہ کوئی ساڈے وقت ہو رہا ہے جی گرو پڑھے گا گرو کہے گا گردوارے جاؤں گرو کی کرپا ہوئے گی تو بانی پڑھ وہ تو سر گرو کدے بھی کہیں بانی نہ پڑھ گرو نہیں کہیں کہ ستسنگ نہ حجت یہ من مت نہیں گرو تو پرہیز ہے کت جائے بجے ستسنگ کی جتنے ہر سال کرنا بلائی یہ نہ کرنے بہانے کہ میرے کی مت آپ گرو بانی پڑھائے گا آپ امر چڑے گا کدے نہیں کیا بھی گرو آپ روٹی کھوائے گا وہ واسطے سارا اپرانا کرتے کرتے ساری سمگری بھی کر لیا تا جا کے پرشادہ تیار ہوتا ہے پرشادے واسطے اردو میں آدم بھوجن واسطے بھی جو تھی ادم کرے دیا جی اردو کمان دیا سکھ پہ دیا تو سب مل نانک اتری کمائی کر یہ بھی سکھ کا کرم تیسرا کرم ہے اس واحگرو کا سمرن نانک اتری چنت جی چنتا بھی اب سان ہر ویلے چاڑ دی رہی ہلو کہ دور ہو گیا کلی کا پتا جی نے اور سکھ نو مہان ادم میری ساس نے تے ادم دیا تو دنیا چاقاں پہ پنجاب کی دھرتی تھی کس طرح سوارے اپجوالا بنا سارے دیش نو ان ملتا ہے ایسی من ٹیکنیکل ویو دے نال گرو نے تے بڑی بکی دنیا نے یہ سدھ کر دیتا ہے کہ سارے دیش واسی خاص کر کے گرو کے سکھان کے اندر مہان بخش جہے کام ہاتھ پانچ چڑھنی یہ گرو نے نانک نام چڑھنی کلا کیونکہ نانک کے نام نال ہی بابا جی بابا نند سنگھ جی مہاراج کے دو ارتھ کرتے نانک نام چڑھتی کلم جہے کو دھن گرو نانک پاتشاہ جی کا نام ہے وہ بھی سدا چڑھتی کلم یا نانک نام چڑھتی کلا جہے کو گرو کا نام ہے وہ چڑھتی کلا چاہ کے کسی کا برا نہیں سوچتا تیرے پانے سروت کا کرنی کس کرنی ہے سمرن دھرم کی کرت یہ بھی بندگی ہے بانی پڑھنی ہے بھی واحگرو کا جاپ کرنا یہ بھی بندگی دان پور کرنا یہ بھی بندگی کار کھائے کے چتو دے نانک رہا اچھا نانک چنیا سکیاں یہ بھر جانے کوئے سرتے چنی جان کی جوگی کا جب ہے
योगी भी चुनी तेरी है जती सुनते चुनी ज्ञान की योगी का जत होए राजे चुनी न्याय की फिक्र ही का तत् दान गृहस्थी का धर्म है दान सुन दान सुन पीते हैं पवित्र करके माया दंग मारन लगे बहुत ही माया है दंग मार दी है किस तरह होमे आ जाए कहीं माया का ही मनता माया का ही मन पर नहीं ये तो वाहगुरु की बख्श ये तो वाहगुरु की दात ये वाहगुरु के अर्पण करते नहीं पानी चलता पवित्र रहा है तन चंगे पास गुरु के लेखे लगता रहे तो सुखदाई है दान पुन करना सिमरन सत्संग करके ये भी सिमरन स्वादर स्त्री पति की सेवा कर रही है ये भी बाबा जी बच्चे कर रहे ये कोई बीबी तारक माला फेरी रोटी का टाइम हो गया प्रशादा तैयार नहीं किया पति घर आए भगवान प्रशादा तैयार हो क्योंकि टाइम है रोटी का खाने तो उन्हें कहा स्वामी मैं तो नाम से जपती रोटी आप पका के खाई बाबा जी कहते ये इसका नाम नहीं है ये मन तेरी माला फेरी ये मनमत है नाम की है ये रोटी का टाइम हो गया तो अपने पति वास्ते सोना प्रशादा तैयार करके पति ने उनके काम कर दिया या उन्हें काम किया तो सवेरे भोजन तैयार कर रहे ये भी सिमरन है बाणी भी पढ़ती है हर टाइम सतगुरु जी पहले पहले हर कोई जागे किसी महापुरुष ने किए सारी दुनिया सारे जाग रही दूजे पैरे भोगी तीजे पैरे तस्कर जाके तस्कर के अंदर चोर तीजे पैरे तस्कर जाके चौथे पैरे जो तो समय योगी ने जाके वो सिख ने जाग अंदर हम पिछल राती जागर जाके की करना नाम दान इशनान करना इशनान करना ते बह के जपना सपना दान को नाम दान इशनान कराए फिर मिठा बोलन निव चलन नाम जप के बाणी पढ़ के नहीं भी लोगों ने झगड़ी करता नहीं करता तेरे वर्गा तो नहीं मिठा बोलन अमृत पीता है तो रचना में मिठास पड़ी है मिठा बोलन निर्चल निमदार चल गुरु के सिख का मन नीवा रोजगार मत अजकल उल्ट चल गया तो मन उच्चा हो गया तो मत नहीं निकल ताइ सिखी भी जी खुशबू है साढ़े अंदरों कट गई मिठा बोलन निर्चल हथों दे के पढ़ा मनाया तो देखे तो शुक्र करना पाचा तेरी करना थोड़ा सोना खाऊ थोड़ा सोना से थोड़ा पैसा भी नहीं दिखा सिखता है कर थोड़ा सोना से थोड़ा पर मिकदार भी नहीं कितना थोड़ा समीए पे कितना थोड़ा खाइए जे अगे अठ रोटियां खाने तो सत खा ली जे अगे बारह घंटे सौने तो दस घंटे सौनी कोई मिकदार नहीं संगियों ने बाबा जी की भी बेनती की बाबा रन सिंह जी महाराज बेनती की महाराज आपके पास करो बाबा जी कह लगे इतना थोड़ा खाओ जिन्हें नाम सारा दिन शरीर पीड़े ही ना खते डिगा ही ना वो भी कोई खा नहीं बाबे ने किया है सबरत मिठे बनिए सुनिए सारू ने खड़तुर मुख बोलने मार नार किए छत्ती अमृत भावे जाको नजर करे बाबा होर खाना तुझी खुआर जित खाते तन पीरिए मन में चले निकल वो खाने की खा जे मन विकारी बनिया ने हर मेरे पीने ही नहीं मुसलमान रो
روزے رکھتے ہیں، سکرون روزہ رکھتے ہیں، روزے کا مقصد یہ نہیں کہ خدا رب خوش ہو جائے، روزے کا رکھنے کا مطلب ہے شریر کی شدھی، شریر کی شدھی. ڈاکٹر کو جانے ڈاکٹر صاحب بخار ہو گئے، کیوں ہوئے کھٹے نکال آؤں سر، ایک دن فاقہ کر رہے ہیں، دوائی مل گئی، اپنے آپ پہ تو ٹھیک ہو جائے. تو اسی طرح روزہ رکھنا ورت رکھنا یہ نہیں بھی کوئی ایک کرم نہیں، صرف شریر کی شدھی ہوا، شریر ٹھیک ہو جاتا ہے، پر گرو سکھ تو روز روزہ روز ورت رکھنا، تو کہڑا تھوڑا کرو جہاں شریر ٹھیک رہے، ڈاکٹر کو جانے نہیں پہ. بابا جی نے بچن کیتا اتنا تھوڑا کھاؤ جہد شریر بوجھل ہی نہ بنے، اتنا تھوڑا سو جہد ساڈا امرت والا سوکی نہ، اتنا الم آہار الم سی، تھوڑا سونا کھاونا، تھوڑا بولن گروت پائے، ایک بہتا نہیں بول، سارا دن گپا ہی نہیں پائے، تھوڑا یہ بھی گرمت ہے. پھر کھال کھائے سکرت کرے، کھانا کھال کے سکرت کرے، وڈا ہوئے نہ آپ گنائے گی، گرو نے وڈیائی بخشی ہے تو جناؤں کا نہیں، وڈیائیاں گرو والوں آؤں گی، پھر ہمیں اس نہیں آداب کرتا تجھ آگے آداب تمہاری جیو پھر سب تیرا کہو نانک سب تیری وڈیائی کوئی نہیں. یہ گرو بخش تو گرو دی، وڈا ہوئے نہ آپ گنائے. پھر بھائی صاحب جی کہ سات سنگت مل گام دے رات دے نچل کر، یہ دو ٹائم دے میرے کرد بھی کرنی، کم کار بھی کرنا، امرت ویلے شام تاکہ گرو نال جانا ہے. جس طرح تھی جڑ جڑ کے کرنا کی ہے، شبد سرت پرچا کرے، گرو دے شبد کی وچار سننی تے کرنی، سدگر پرچے من پرچائے. پھر بھائی صاحب جی کہتے ہیں سکھ کا جیون آسا نراس، آسا رہتا ہوا نراس، کیونکہ جی آسا آسا رکھیے تو جی نہ پوری ہوئے تو من بڑی چاہیے کل چلا، آسا نراس سکھ ہے ادم کرے دیا. جس طرح تھی ادم کی بندگی کا سروپ کی ہے، بابا جی بچن کرتے سن کر بندے تو بندگی جتنے کٹ میں سا ہو، بندگی کا سروپ حکم ہے آخو جی، کیونکہ سروپ جتنے تک سروپ لکھنا نہ بڑے اتنے تک من جڑتا ہے، تو نشانہ کوئی نہیں ہے نا سن، تو بدگی کا سروپ جا ہے وہ ہے حکم سکھ جا ہے، کرت بھی کرتا ہے، نام بھی جپتا ہے، بچیاں نال بھی پیار کرتا ہے، سیر بھی کرتا ہے، ہنستا بھی ہے، تنگے کپڑے بھی پاندا ہے، گرو نال بھی جڑتا ہے، یہ سب گرو کا حکم. پھر حکم منیے ہوئے پروان تا ختمے کار ہے. بس بھائی سنجا صاحبان نے تین دن واسطے کیا نہیں لیا، سید بدھو شاہ کو آ گیا چٹھی لے کے، پیا کہ بدھو شاہ چھتی چٹھی پڑھ کے سنا کیونکہ میں گھر پہنچا. سید بدھو شاہ نے گرو کا حکم نامہ پڑھ کے سنایا، وہ لکھا ہوا کہ تصویر کرو.

استاد ملک الشورا شری گرو گوبند سنگھ مہاراج جی دے پوتر زباندانی وچوں اے سویہ یا اے رچنا اکال استک بانی وچوں سی جس دوارا قلم دے تنی شاعر اعظم مارتنڈ ستگرو مارتنڈ مین سورج ملک الشورا شاعراں دے استاد گرو گوبند سنگھ مہاراج صفات خوبیاں تے گناں دے منبے گن ندھان اکال پرکھ انترجامی دی حمد و سنا کر دے نے جس طرح پہلے روپاں اندر آپ جی آد گرو گرنتھ صاحب مہاراج اندر استت بیان دے آئے نے تیویں سمپورن روپ وچ جا کے بھی اسی ہی طرح اکال پرکھ دی مہما دے گناہ واد کردے نے ہے پرمیشر ہے اکال پرکھ سرشتی دے ساجنہار ہے کونو مکان دے بناون ہارے سانا مصور تیری رچنا اندر اس دھرتی اتے بےنت ملک نے خطہ ہائے زمین ہن انہاں ملکاں اندر آشا تے پاشا ویس تے دیس اتعادت کئی فرق نے پر پامے اے درشتمان فرق نظر آندے نے پر اینا ساریاں دے ہردے اندر تیری اپما کرن دا چاہو ہے میں ویکھدا ہاں اپنی بولی اندر تیری بخشی ہوئی سرت تے مت نال فرانس تے وسن والے فرانسیسی اہل فرانس برطانیہ وچ رہن والے فرنگی اہل برطانیہ اپنی اپنی بھاشا وچ تیری اپنا دا آشا ضرور بیان دے نے مکران دیش تے رہن والے تینوں دھیان دے نے اور تیری آگیا اندر ہی سارے چل رہے نے کیونکہ تو سب تو وڈا اے نات اے تے ساری رچنا کریشن اپج خدائی لکائی سرشتی کائنات تیرے حکم وچ نتھی ہوئی ہے جیسا کہ پہلے روپ وچ فرمایا ہے آپ نات نتھی سب جا کی تیرے حکم وچ بدھے ہوئے فراسی فرنگی فرانسیس کے ترنگی مکران کے مردنگی اے جا ملکاں دے نام ہے جا ملکاں وچ وسن والے مکران کے مردنگی تیرے گیت گائیت ہے کسے نہ کسے ٹنگ نال تینو آرات دے نظر پیندے باقی سترہ اندر بھی حضور ایسا ہی فرما دے نے پکھری کنداری گور گکھری گردیجا چاری کئی کئی لفظاں دا مختصر لفظ لیا گور مینز گورکھے کی کندھار وچ رہن والے کی تبت وچ رہن والے کی نیپال دے گورکھے سب تینو آراد دے نے پور پلاؤ کام روپ او کماؤ کام روپ آسام دا ایک ضلع ہے اتھے رہن والے لوگ بھی تینو آراد دے نے تے تو ہر جگہ ہر سمے پورن سمپورن ہیں ویاپکیں اومنی پوٹینٹیں اومنی پریزنٹیں سرو جگہ ویاپک بھی ہیں تے سرو شکتیوان بھی ہیں سرو ٹھور میں وراجے جہاں جہاں جائیت ہے انت وچ سجدے وچ آندے نے سیس چکا دے نے ادب نال چوکے آندے نے میں کس کس دا نام لواں کس کس خطہ زمین دا نام لواں تے اوتھے وسن والے واسیاں دے نام لواں اے پرم شکتیوان اے پرتاپ شیل ستگرو اکال پرکھ پورن پرتاپی جنتر منتر تے اتا پی ناتھ تینوں کوئی جنترا منترا نال بھی پا نہیں سکدا
तू इना तो भी बाला त्री है पूर्ण प्रतापी जंतर मंत्र ते अतापी नाथ अतापी तो मुरादे ताप साधन वाले तप साधन वाले तूणिया ताउन वाले सब तेरी वड़ियाई कर देने पर कीर्त तिहारी को न पार पाइया है तेरी उपमा तेरी वड़ियाई करदियां करदियां भी कर नहीं पांदे ता मैं भी तैनू चुकदा हां। दूसरे प्रमाण विच आखदे ने चाओ दर्शांदे ने अपने परमेश्वर दे यस कहण दा। आप जी फरमांदे ने जे कदी सारी खुशकी रब्बाए मस्कून ए सारी अर्थ जो है एक कागजात दा रूप धारण कर लवे कागजां दे पलंदियां च बदल जावे होर की लेना है गैबी आवा ते आखन लगे जितना सृष्टि उत्ते पानी है दरिया नहरां कसियां जौहर तालाब सागर समुंदरां दा जितना पानी है हे परमेश्वर ए स्याही दा रूप अख्तियार कर जावे। तू वड्डा दाता है ते वड्डियां गुणां दा मालिक है दुनिया ते जितने कागजात अज तक बने ने पेपर मिलना कोलों ये थोड़े ने तेरे गुण लिखण लई। फिर आवाज ने कहा की चाहना है ते गुरु साहब जी कहंदे ने सारी धरती कागज बन जावे सारा सृष्टि दा पानी मस बन जाए इंक बन जाए स्याही विच बदल जाए तेरे गुण लिखण वास्ते तैयारी है होर की लेना है ते होर हजूर कहंदे ने जितनी नबातात है वनस्पति है बोटनी है सारी ही कलमा दी शक्ल विच बदल जावे कागद दीप कागद कई जगह जाल दी जगह दद्दा लगा है तो खैर मतलब इसका कागज तो ही है बोली दी रूपरेखा भी बदलती रहती है जिम्मे बाबे नानक दे वेले गोश नू गोश कहा है पर मतलब एदा कन्न तो ही है यक अर्ज गुफ्तम ओदो जजे पैर नुकता नहीं सी हुंदा जजा ही हुंदा सी बोली दा स्वरूप हुण बदलिया है अर्ज नू जे अर्ज कहा जावे ते कोई भुल नहीं होया करदी यक अर्ज गुफ्तम पेश तो ओदो पेस लफ्ज़ सी हुण सस्से दे पैर च नुकता भाषा वालिया ने वधाया है यक अर्ज गुफ्तम पेश तो दरगोश कुन करतार इत लफ्ज़ गोश होवेगा गोश कोई फारसी दा लफ्ज़ नहीं है क्योंकि सियाने पुरुषा ने सिख मिशनरी कॉलेज दे दानिया ने गुरु नानक यूनिवर्सिटी वालिया ने पंजाब यूनिवर्सिटी वालिया ने जदों इस तरह दे लेख कढे ने तां उन्हां ए गाइडेंस देण दा यतन कीता है ममकन है किसी नूं फिट आवे जां ना आवे पर साहतकार ए गल मनदे ने कि उदों बोली दी रूपरेखा होर सी यक अर्ज गुफ्तम पेश तो दरगोश कुन करता इस तरह आंदा है अगे चलो तो गुरु साहब जी कागज नू कागद वरतदे ने आदि गुरु ग्रंथ साहब विच भी कई जगह वरत्या है नानक कागद लखमणा श्री राग शब्द दी चौथी कड़ी दी इक तो नानक कागद लखमणा मतलब है गुरु नानक देव जी कहंदे ने कि लखामन कागजात होवन नानक कागद लखमणा पढ़ पढ़ कीचै पाए मसू तोटना आवे मसू मीन स्याही लेखन पाउन चलाए लेखन मैंने कलम हवा दी तेजी नाल कलम चले इथे गुरु गोबिंद सिंह महाराज भी ऐसा ही फरमांदे ने कि कागद दीप सभे करके दीप मैंने बर्रे आजम जितने ए खंड ब्रह्मांड ने कागद दीप सभे करके अर सात समुन्द्र की मस कहे हो गुरु साहिब जी दी कविता दा जो खुलासा है उभार है ए हर जगह पढ़ो तां इदां दा होवेगा जिवें पर्वत दी कुख चो चश्मा फुटदा है उछलदा कुददा अटकेलियां करदा उलार खांदा तो हर कविता महाराज दी ऐसी है जिवें जाप साहब दे अनेक संत ने अजय अलय अपय अभू उजू अनास अकाश गणपन इस तरह नाल तो सारी कविता महाराज दी इस तरह नाल उछाले लैंदी है जुर दर्शांदी है शजाय दर्शांदी है उलर उलर तुरदी है कागद दीप सभे करके अरसात समुन्द्र की मस कह हो काट बनास्पति सगली दिखवे उनके लेखन काज बनाए हो सारस्वती बक्ता करके जो कोट गणेश के हाथ लिखाए हो भाव की है कि महाराज कहते ने सारी धरती कागज बन जाए
ਸਾਰਾ ਪਾਣੀ ਸਿਆਹੀ ਬਣ ਜਾਏ, ਜੰਗਲਾਤਾਂ ਦੇ ਜੰਗਲਾਤ ਲੇਖਣੀਆਂ ਬਣ ਜਾਣ, ਕਲਮਾਂ ਵਿਚ ਬਦਲ ਜਾਵਣ, ਤੇ ਤੇਰੇ ਗੁਣ ਫੁਣ ਆਖੇ ਕੌਣ, ਕੋਈ ਸੀਮਤ ਮਤ ਵਾਲਾ, ਮਹਦੂਦ ਅਕਲ ਵਾਲਾ, ਲਿਮਿਟਡ ਬ੍ਰੇਨ ਵਾਲਾ ਨਹੀਂ, ਵਿਦਿਆ ਦੇ ਅਵਤਾਰ, ਕਿਸ ਤੇਜ਼ੀ ਨਾਲ ਤੇ ਕਿਤਨਾ ਚਿਰ ਕਹਿੰਦੇ ਜਾਣ ਤੇਰੀ ਵਡਿਆਈ ਨੂੰ। ਤੁਕਾਂ ਵਿਚ ਮਹਾਰਾਜ ਦਰਸਾਉਂਦੇ ਨੇ ਕਿ ਸਾਰਸਵਤੀ ਬਖਤਾ ਕਰਕੇ, ਸਾਰਸਵਤੀ ਸਰਸਵਤੀ ਦਾ ਮੁਖਫਫ ਹੈ, ਸਰਸਵਤੀ ਤੋਂ ਵਿਦਿਆ ਦੀ ਦੇਵੀ ਹੈ, ਇਹ ਤੇਰੇ ਗੁਣ ਗਾਵੇ ਸਾਰਸਵਤੀ ਬਖਤਾ ਕਰਕੇ। ਕੌਣ ਤੇ ਕਿੰਨਾ ਚਿਰ ਕਿਸ ਤੇਜ਼ੀ ਨਾਲ ਲਿਖੇ, ਜੁਗ ਕੋਟ ਗਣੇਸ਼ ਕੇ ਹੱਥ ਲਿਖੇ ਹੋ, ਗਣੇਸ਼ ਜੀ ਕਰੋੜਾਂ ਯੁਗ ਤੇਰੇ ਗੁਣ ਲਿਖਣ ਵਾਸਤੇ ਲਾ ਦੇਣ, ਸਰਸਵਤੀ ਬੋਲੇ ਗੋਇਆ ਹੋਵੇ ਬਿਆਨ ਕਰੇ, ਤੇ ਸਾਮਾਨ ਪਹਿਲੇ ਦੇਖ ਲਿਆ ਹੈ। ਗੁਰੂ ਜੀ ਕਹਿੰਦੇ ਨੇ ਫਿਰ ਕੀ ਨਤੀਜਾ ਨਿਕਲ ਸਕੇਗਾ, ਸਾਰਸਵਤੀ ਬਖਤਾ ਕਰਕੇ ਜੁਗ ਕੋਟ ਗਣੇਸ਼ ਕੇ ਹੱਥ ਲਿਖੇ ਹਾਂ, ਕਾਲ ਕਿਰਪਾਨ ਬਿਨਾ ਬਿਨਤੀ ਹੇ ਅਕਾਲ ਪੁਰਖ ਅੰਤਰਜਾਮੀ। ਕਿਰਪਾਨ ਸੂਚਕ ਹੈ ਕਿ ਤੇਰੀ ਵੀ ਸ਼ਕਤੀ ਲੈ ਕਰਨ ਦੀ ਵੀ ਹੈ। ਤੋ ਇਕ ਸੰਸਾਰੀ ਇਕ ਭੰਡਾਰੀ ਇਕ ਲੈ ਦੀਵਾਨ, ਲੈ ਮੀਨਸ ਲੈ ਲੈਣ ਦੀ ਉਹਨੂੰ ਬਾਣ ਹੈ, ਆਦਤ ਹੈ, ਯਾਨੀ ਮ੍ਰਿਤੂ ਕਰਨ ਦੀ ਵੀ ਤੇਰੇ ਵਿਚ ਹੀ ਸ਼ਕਤੀ ਹੈ, ਹੋਰ ਕੋਈ ਮਾਰ ਨਹੀਂ ਸਕਦਾ। ਤੋ ਕਾਲ ਕਿਰਪਾਨ ਬਿਨਾ ਬਿਨਤੀ, ਬਿਨਤੀ ਤੋਂ ਮੁਰਾਦ ਏ ਇਜਸ ਇਨਕਸਾਰੀ ਨਿਮਰਤਾ, ਬਿਨਾ ਤੇਰੇ ਅੱਗੇ ਸਜਦਾ ਕੀਤੇ ਹੋ ਸਿਰ ਝੁਕਾਇਓ ਕੋਈ ਗੱਲ ਬਣ ਨਹੀਂ ਸਕੇਗੀ। ਕਾਲ ਕਿਰਪਾਨ ਬਿਨਾ ਬਿਨਤੀ ਨਾ ਤੋ ਤੁਮ ਕੋ ਪਰ ਨੈ ਕਿਰੀ ਜਾਇਓ, ਤਿਲ ਮਾਤਰ ਵੀ ਤੇਰੇ ਗੁਣ ਨਹੀਂ ਬਿਆਨ ਕਰ ਸਕਣਗੇ। ਤੋ ਅੰਤ ਫਿਰ ਇਹੋ ਕਹਿਣਾ ਪਵੇਗਾ ਕਿ ਕੀਰਤ